0: गोविन्द बहादुर कार्कीले आयोजक मध्ये एक काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीलाई उक्त कार्यक्रम रद्द गर्न निर्देशन दिएका हुन्। चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाव दिएको र राजीनामा नदिए महाभियोग लगाउने चेतावनी दिएको भन्ने दावी बारे तीन अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। कानून मन्त्री गौतमले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको भनी अन्तर्राष्ट्रिय संस्थाहरूले जारी गरेको वक्तव्यलाई सार्वभौम सत्तामाथिको हस्तक्षेप भएको जिकिर गर्नुभएको छ। उक्त वक्तव्य कपोलकल्पित भएको खण्डन गर्दै कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्नुभएको थियो। न्यायाधीश उपर महाभियोगको तयारी प्रकरण सरकार र संयुक्त अन्तर्राष्ट्रिय संस्थाहरू आम्ने सामने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सरकारले देशभर व्यवस्थित पशु वधशाला बनाउने भएको छ। हाल भएकालाई व्यवस्थित पशु वधशाला रूपान्तरण गर्ने र नयाँ बनाउँदा ऐन र नियमावली अनुसारका मापदण्ड लागू गर्न बाध्य बनाइँदैछ। यसका निम्ति मन्त्री परिषदको बुधबार बसेको बैठकले प्रचलित ऐन देशभर लागू गर्ने निर्णय गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गरिएको थियो। यस विषयमा संघ प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफल समेत गर्नुभएको थियो। यसअघि नै सुर्खेत, हेटौडा र बुटवलको केही वधशालामा शुरू भएको छ भने अब आगामी मंगिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सबै स्थानीय तहमा लागू गरिनेछ। ऐन कार्यान्वयनपछि देशभरका पशु वधशालालाई व्यवस्थित बनाइनेछ। वध गर्नु अघि पशुको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ। साथै मासु उत्पादन, ढुवानी र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड प्रभावकारी रूपमा लागू गरिनेछ भने यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने सरकारको विश्वास छ।
1: सांसदहरूलाई निर्वाचन क्षेत्रका नाममा बजेट बाँड्ने, योजना छनौट गर्ने तथा कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने अभ्यास नेपालको संविधान, शक्ति पृथकीकरणको सिद्धान्त तथा संघीय शासन व्यवस्थाको मर्म विपरीत हुने भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम सञ्चालन नगर्न सरकारहरूलाई स्पष्ट निर्देशन दिएको छ। मध्यप्रदेश सरकारले आफ्ना सांसदहरूलाई करोड़ौं रूपियाँका बराबरका योजना दिने तयारी गरेको भन्दै दायर भएको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले सांसद विकास कोष वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता नाममा बजेट विनियोजन गर्ने अभ्यासलाई संवैधानिक व्यवस्थासँग मेल नखाने ठहर गरेको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गर्मी सुरु भएसँगै सर्पदंशका घटना बढ्दै गर्दा मुलुकभर अस्पताल र उपचार केन्द्रमा सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनमको चरम अभाव पाएको छ। एन्टी भेनम अभाव हुँदा विषालु सर्पले डसेका सयौं बिरामीको ज्यान जोखिममा परेको छ। यो वर्ष एक वैशाख यता मात्र विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु भएको छ भने 716 जना घाइते भएका छन्।
2: बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। नेपाली कंग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड्कलबाजी र जोडघटाउ शुरू भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान अनिच्छुक देखिएको हो।
1: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभयो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अपवादपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशकहरूसँग छलफल राखे तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी थिएनन्। मंगलबार वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा छन्।
1: चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
2: लामो समयदेखि काममा प्रगति नभएका पुलका ठेक्का तोडिएपछि नयाँ ठेक्का लाग्न कठिन हुने गरेको पाइएको छ। पुलको ठेक्का तोडेको वर्षौं बित्दा पनि त्यसमा नयाँ ठेक्का हुन नसक्दा सम्बद्ध निकायले त्यसको लाभ लिन सकेको छैन।
1: नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकका लागि छूट व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष 2080-81 सम्मको बकेउता रकम 2083 पुष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छूट हुने जनाएको छ।
2: नबिल ब्याङ्क लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्म 7 अर्ब 90 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले 5 अर्ब 92 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको थियो।
1: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसंचार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ बापतको बकेउता असुली प्रयास थालेको छ। बकेउता रकम कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किव लगायतका विभिन्न ठाउँमा भीषण आक्रमण गर्दा 17 जना मारिएका छन् भने 50 जना भन्दा बढ़ी घाइते भएका छन्। रूसले युक्रेनमा कैयौं ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा सो क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
4: अब खेल खबर। जापानको आइची नागायोमा हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने भएका छन्। 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले बताएका छन्। प्रशिक्षक संख्या 32 रहेको छ।
3: सुरक्षित स्तनपान स्वस्थ जीवन शीर्षकमा गोर्खापत्रमा डाक्टर माधव अधिकारीको विचार छापिएको छ। शिशुको पहिलो 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु पर्दछ। स्तनपानले शिशुलाई विभिन्न संक्रमण र दीर्घ रोगबाट बचाउँछ। फिनल्याण्डले स्तनपान प्रवर्धन गर्न उत्कृष्ट पारिवारिक सहयोग गर्छ। नेपालले कार्यस्थल र स्वास्थ्य संस्थामा स्तनपान मैत्री वातावरण बनाउनु पर्दछ। सुरक्षित स्तनपान शिशुको नैसर्गिक अधिकार हो। जीवनको पहिलो 1000 दिनको उचित पोषणले बालबालिकाको चौतर्फी विकासमा दीर्घकालीन प्रभाव पार्ने भएकाले यो सम्पूर्ण समाजको साझा दायित्व हो।
4: त्यस्तै कोइरालाहरूले बिराएको बाटो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पूर्व सभापति शेरबहादुर देउवाका नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा विग्रह ल्याए पनि अब्जस भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ। पहिला पार्टी फुटाउँदा गिरिजा बाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अध्यावधि कुनैमा पनि गगन थापाले अवरोध सृजना गरेको बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन। साउन 24 पार्टी एकताका लागि हदैसम्म लचिलो भए काँग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा त्यो स्वागत योग्य नै हुन्छ, तर भागवण्डाका बुदाहरू तयार पारी पार्टीमा किचलो उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ झन गलत हुन जान्छ। एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यसले सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ।
3: शैक्षिक बेरोजगारी, डिग्री हातमा, काम छैन साथमा शीर्षकमा कृष्माकर भट्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। देशमा गुणस्तरीय शिक्षा, रोजगारी तथा व्यावसायिकता बीचको तालमेलद्वारा परनिर्भरता कम गरी दिगो विकासको लक्ष्य पूरा गर्न सकिन्छ। त्यसैले प्राविधिक तथा उच्च शिक्षामा प्रवेश गर्ने प्रत्येक विद्यार्थीलाई आफ्नो रूचि, खुबी र क्षमताका आधारमा व्यवसाय छनौट गरी व्यावसायिक योजना निर्माण गर्न सघाउनुपर्छ। तिनको अध्ययन सम्पन्न भए पश्चात उक्त योजना अनुसारै व्यवसाय शुरू गर्न अनुदान र सहुलियत ऋणहरू उपलब्ध गराउनुपर्छ। तिनलाई प्राविधिक सहयोग तथा परामर्श सेवा उपलब्ध गराई आवश्यक सहजीकरण गरी रोजगारी बढ़ाउन सकिन्छ। स्थानीय तथा प्रदेश सरकारले सरकारी निजी साझेदारीमा संघ संस्थाहरूलाई प्रोत्साहित गराउने प्रावधानले स्थानीय तथा प्रदेश स्तरमा उपलब्ध स्रोत साधनमा आधारित उद्योग व्यवसाय सञ्चालनमा आउँछन् र त्यसले रोजगारी सिर्जना हुन्छ।
4: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
4: दिस होम इन्टरनेट।
5: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
6: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
5: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
6: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
5: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
6: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
5: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
7: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
5: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
8: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
5: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
8: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
5: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
8: वरपर पानी जम्न नदिनुहोस्।
5: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
8: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
5: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
8: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजुभाइको के गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको व्यास्तुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599, मोबाइल नम्बर 98083 80384। 98 46 37 39 1

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: 94.2 दमौली एफएम समुदायको आवाज

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
1: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
1: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846607480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
5: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
6: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
6: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
6: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तर का होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टी का सामान नै रोज्नुहोस्। त्यसको लागि अरु होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 63 7 15 र 98 41 12 07 40।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ

0: ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट प्यान्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
2: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
3: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
2: कुन कुन विषयमा नि?
3: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
2: कक्षा कहिलेदेखि छ?
3: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
4: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
5: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: सोची सकिस क्या
1: सोचा की होते ना गोरी लेते के बन छन
0: हिल
2: संपूर्ण जीन्स आइटम का लागी सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागी हामीलाई सम्झनुहोस् संपर्क नंबर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना हैन कसरी बस्छ हो त्यसरी
4: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु अल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
3: अनि त्यो कहाँ पाइन्छ त
4: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मोनियम उद्योग मोबाइल 9846614438
5: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
5: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816466683
6: 9560343434
7: दमौली FM 94.2 समुदायको आवाज

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्,
3: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्,
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्,
3: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्,
4: वरपर पानी जम्न नदिनुहोस्।
3: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्: डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
3: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
5: 94.2 The Mauli FM, Samudayako Awa.

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

0: नजर कतै तिम्रो मनमा बिजाउँछ भने सानु, इलाई देऊ बिस, म शरबत सम्झेर पिउँछु अनि तिमीलाई हेर्ने यी आँखा झिकेर लैजाऊ, बरु म आँखा बिना नै जिउँछु।
1: भगवानलाई झुक्ने गराउँछुको अपार सफलतापछि कमल बिसी मालदाई र तुलसी घट्टीको सुमधुर आवाजमा निरख बिसी मार्मीको लोक साङ्गीतिक कोसेली आँखा झिकेर लैजाऊ।

0: सीआरबीटी पुरुष 013-00-4570 पीआरबीटी 60-45-20-31 सीआरबीटी महिला 013-00-4569 पीआरबीटी 60-45-20-30
1: रामु खर्काको उत्कृष्ट लय र निरख बिसी मार्मिकको उत्कृष्ट शब्द सृजना भित्र विमल अधिकारी अनि कल्पना पौडेलको सशक्त म्युजिक भिडियो अभिनयको साथमा नवीनतम लोक साङ्गीतिकको शैली आँखा झिकेर लैजाऊ
0: भावना म्युजिक सोल्युसन द्वारा अब बजारमा सल्लाह र सुझावका लागि सम्पर्क 98489-7239 98448-22307
2: आयो।

0: ये कौन है?
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज
1: आज आमाको मुख हेर्ने दिन आमाले आमालाई छोडेर गएको पनि कति छिटो 10 वर्ष बितिसकेछ आमा हजुरले आमालाई छोडेर गएको छ दुःख भएको छ आमा

0: आशीर्वाद
1: आमा, म त यसपालि पनि आउन नपाउने भयो, छुट्टी नै मिलेन आमा।

0: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058007000,
2: 98460404।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहु।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 63,
5: 98563434।
6: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

जीवन संघर्ष हो भन्छन्, खै कस्तो संघर्ष हो। न त तिमीलाई पाउन सके, न त तिमीलाई मनबाट नै हटाउन सके। सायद हटाउन सकेको भए

बेदनाको रोटीसँग आँसुका नुठी लाठीकाहरू चपाउँदै चपाउँदै बस्नु पर्थेन होला। ठिकै छ सानो, म जे जस्तो भए पनि तिमीलाई सधैँ सुखी र खुसी रहेको सुन्न पाऊ। हजारौँ पीडा बोकेर भए पनि जीवनभरि एक्लै जिउनेछु, आँसु पिउनेछु।

गीत संगीतको बजारमा सुपा देउराले म्युजिक प्राले सगौरव प्रस्तुत गर्दछ गीति संग्रह आँसु पिउछु बरु। यमन खनालको म्युजिक एरेन्जमा प्रेम ओलीको उत्कृष्ट लय, भूपेन्द्र बीएम को शब्द सिर्जनामा अमित बाबुरोका र पूर्णकला विषयको सुमधुर स्वरमा सुपा देउराले म्युजिक प्राले मार्फत सर्वत्र बजारमा उपलब्ध छ। उत्पादक सुपा देउराली म्युजिक प्राली, प्रबन्ध निर्देशक यमन खनाल, 98490404।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.
4: 94.2 Damoli FM, samudayako awaz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगुबाट बस्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक दमौली तनहु। सम्पर्क नम्बर 9840-0061, 9866-73-344।
6: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
7: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
6: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
7: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
6: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
7: ब्यास 3 प्रशासन चोक दमौली।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846074480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ बैंक क्यारे जनहितरी जारी संदेश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: देउराली म्युजिक प्रालीको प्रस्तुतिमा पेमा शेर्पाको मनै सुने शब्द सृजनामा मोती मुस्कान र भूपेन्द्र बियमको उत्कृष्ट लय सृजनामा एमन खनालको एरेन्जमा अमित बाबु रोकाएर जमुना शेर्पालीको सुमधुर स्वरमा सजिएको आवाज सर्वत्र बजारमा उपलब्ध छ। खोजी खोजी सुन्न नबिर्सन होला। पीआरबीटी नम्बर 6054-1079 सुपा देउराली म्युजिक प्राली। सम्पर्क मोबाइल नम्बर 9849-40400।
1: दमौलिया FM 94.2 समुदायको

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827132042, 9542820000।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार

0: प्राप्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
0: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: आफ्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट प्यान्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9806673344
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
3: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
2: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9865414337
3: व्यास 3 प्रशासन चोक दमौली

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843380290, 9811751760।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।

0: आमा कति राम्रो केटीहरू हेर्त यार।
1: खै कहाँ छन् केटीहरू?
0: ऊ तिमी छेउमै छन् त यार, ड्रेस ला, कति राम्रो राम्रो नानीहरू छन् हेर त।
1: ओहो, आज पनि ढक्कै पुग्ने गरेर गीत गाउनु पर्छ कि जस्तो लगाइरहेछ।
0: अँ यार, गीत गाउनु पर्छ यार, साँढा चाहिँ गीत गाए है पक्कै। तँले हिजो भन्थे नि त, तँ गीत गाए आज है।
1: अवश्य पनि, आज पनि यिनीहरूलाई लठ्याउनै पर्छ गीत गाएर।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 98058007000
1: 98460403044
0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगुबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444 98560 60656।

0: It's a goal!
1: Himstar Gold! हर एक वर्ल्ड कप चाहिए, यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्षको नेट टीवी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

नेपाली गीत सङ्गीतको बजारमा सुपा देउराले म्युजिक प्रालीको गौरवमय प्रस्तुति लक्ष्मी भाटको लोकदोहोरी एल्बम बाँच्दिन मधेरै स्वर मुकेश भट्ट वासुदेव प्रतुल साघर्ती लय लक्ष्मी भाट शब्द लक्ष्मी भाट एरेन्जर यमन खनाल पिआरबिटी 6054-1375 मेल पिआरबिटी 6054-1384 फिमेल उत्पादक सुपा देउराली म्युजिक प्राली प्रबन्ध निर्देशक यमन खनाल 9849404

0: It's a goal!
1: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेशन हिमस्टार टिभी खरीद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हरेक जेनेरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: Willingo festivity offer. Aba pound host 1 barsa ko 200 Mbps international net TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma sarth haru lagu hune chan chito banekai Willing.
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराय ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराय सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
1: सम्पर्क 9842641633 9817150898 9864603085
3: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
4: डेंगुबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
3: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
3: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्
4: वरपर पानी जम्न नदिनुहोस्
3: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेङ्गु रोगका लक्षणहरू
4: अत्याधिक पेट दुख्नु तारन्तार बान्ता हुनु बान्तामा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
3: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
4: जनहितका लागि नेपाल रेडका सोसाइटी जिल्ला शाखा तनहु
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
6: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
5: अनि त्यो कहाँ पाइन्छ त
6: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
7: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
7: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
8: 9560443234
9: बाह्र पनि सकियो अब कुन कलेज रोज्ने होला
10: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो
9: कुन कुन विषयमा नि
10: चार वर्षे बिबिएस बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ
9: कक्षा कहिलेदेखि छ
10: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ
11: उत्कृष्ट नतिजा गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई पराशर कलेज व्यास 4 दमौली
12: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805615332।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: World Link Festivity Offer. अब पाउन होस्ट एक वर्ष को 200 Mbps इंटरनेशनल नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेटअप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरू लागू होने छन् छिटो बनेकै World Link।
1: आहा कस्तो राम्रो रंग रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565635319 9856273319
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
4: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
4: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
4: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
6: डेंगुबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
1: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
6: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्
6: वरपर पानी जम्न नदिनुहोस्
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेङ्गु रोगका लक्षणहरू
6: अत्याधिक पेट दुख्नु तारन्तार बान्ता हुनु बान्तामा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
6: जनहितका लागि नेपाल रेडका सोसाइटी जिल्ला शाखा तनहु
7: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843838290 9811751760
8: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: सामाजिक सञ्जाल जी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
8: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: 4 वर्षे BBS, BA र BEd प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806-65-1750। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806-65-1750।
3: सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280080, 9815-10-45-39।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625-63-715 र 9814-12-0740।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यासदोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: कहाँ पाउनु इन्टरनेट फाटेको मन सकिन सिउन लागेको सफलता पछि उद्धव कार्कीको अहिलेको माया पीरतीको विषय वस्तु र सन्देशमूलक गीत
1: भइगयो अब बदनाम नगर।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 72, 97 4 52 82 0 0 0।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9806673344
7: फुलको आँखामा फुलै संसार
8: आहा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
9: हुन्छ

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मोनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856343434।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड,
5: फोन नम्बर 9828280080, 9815104539।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्याज 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्याज 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
6: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
6: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
6: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
6: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
6: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
8: आफै बनि आरी सुमी बैंक आफै बनि आरी
9: सतर्कता न ठग दिबे क्या बचेन।
10: सिद्धार्थ बैंक र क्यारे जन हेदरी जारी संदेश।
11: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
12: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
13: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
12: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
13: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
12: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
13: वरपर पानी जम्न नदिनुहोस्।
12: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
6: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
12: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
6: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
14: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
15: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
16: दाजुभाइको के को गफ गफ हुँदैछ?
14: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
16: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
14: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
16: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगे सानो आज भोलि त खै किन हो मलाई जे जस्तो भए पनि तिमीलाई सधैँ सुख र जीवन भरि राम्रो भइरहे हुन्थ्यो जस्तो लाग्छ सानो म तिमीलाई पाउन कुन सजाय भोग्नु पर्छ त्यो तयार छु तर मलाई तिमी चाहिन्छ केवल तिमी चाहिन्छ विकास सोनी र विष्णु प्रसाद घिमिरेको पहिलो प्रस्तुति भित्रभित्रै दिल लैजानेहरू सुर अमित बाबु रोकाएर पूर्णकला बिसी लय भद्र नकाल र भूपेन्द्र बिएम क्यानभास शब्द विकास सोनी र विष्णु प्रसाद घिमिरे बजारमा सर्वत्र उपलब्ध छ।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्टी न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98412-0740।
3: दमौली FM 94.2 समुदायको

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: व्यास 4, मेन रोड, दमौली, तनहुँ,
0: प्रोप्राइटर विष्णु कुमार।

0: श्रेष्ठ फोन 9816 16 13 26 9843 60 056 05 9819 11 36 27 0 65 65 0 25
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827 13 70 42 97 4 52 82 0 0 0

0: ये त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98436739131।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं ज्ञान लोक साङ्गीतिक अभिवादन र गराउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ भने कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ हामी प्रसारणमा छौँ र हामीलाई विभिन्न रेडियो स्टेसनहरूबाट सुन्दै हुनुहुन्छ। आज बिहिबारी बसाइमा छौँ, तपाईँलाई मनपर्ने गीत सुन्नको लागि सुनाउनको लागि हामी आएका छौँ र अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भेङ्ग्री प्युठानबाट सन्तोष सुनार संगम, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजलार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 79.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्मा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो सत्रभूमि 93.6 मेगाहर्ज पौधी आमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनि पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गोरियाभर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिगत श्रेष्ठ, रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोक कोसीपारीबाट नकुल घरती, रेडियो मौराखाना 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम उखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनुमाया राई, रेडियो आफ्नो एफएम रुकुम पश्चिम चौरजहरीमा 90.4 मेगाहर्जबाट मनिषा डागी, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो मेन्स्याम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा बास्कोटा, रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनु, रेडियो मन सरोवर 92.5 मेगाहर्ज हुम्लाबाट साथ मिलिराखेको छ। धन बहादुर भण्डारीको भने हामीलाई रेडियो भरोसा 104.9 मेगाहर्ज गदाङ घुराईबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई साथ मिलिराखेको छ रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट हामीलाई साथ दिइरहनु भएको छ गोरख जागीले, रेडियो सत्यवानी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली, बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ, रेडियो सत्यवानी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौँ र कार्यक्रम लोकसारथीको आज हामी बिहिबारी बसाईमा छौँ र बिहिबारी बसाईमा तपाईँसँग रहेर हामी कुराकानी गर्छौँ र आज तपाईँको रोजाएको गीत सुन्दै सुनाउँदै अगाडि बढ्नेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए 98644 17298 फोन डायल गर्नुहोला, 98644 17298 फोन गर्नुहोला। आज 98 68 को लाइनमा फोन नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 98644 17298 मा फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ।
आउनुहोस्। विष्णु माझीको आवाज, सुन्दरमणि अधिकारीको शब्द सिर्जना अनि सपना म्युजिक इन्डस्ट्रीबाट बजार व्यवस्थापन भएको गीत म त नराम्री तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। विष्णु माझीको आवाजमा रहेको म तना राउरी सुन्दरमणि अधिकारीको शब्द सृजना अनि लय पनि सुन्दरमणि अधिकारीकै थियो क्या अरे। त्यसपछि सपना म्युजिक इन्डस्ट्रीबाट बजारमा गत वर्ष आएको गीत हो। यति बेला पहिलो साथी हुनुहुन्छ 98644 1792 98 नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? अलि टाठो आवाजमा बोल्नु पर्यो राजुजी, लाउड स्पिकर बन्द गरेर बोल्नु पर्यो होइन। कार्यक्रममा आउनु भएको छ भोजपुरबाट राजु कटुवाल होइन? अनि एकदम ठिक छ। कुन रेडियोबाट सुन्नुभयो राजुजीले भोजपुरमा हामीलाई? रेडियो मेन श्याम एफएमबाट सुन्दै हुनुहुन्छ होइन? ल आज कुन गीत रोजाइमा पार्नुहुन्छ राजुले? राम्रो फुल त फुल्दै नहुने होइन? ठिक छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउँदै गर्नुहोला। अहिलेको लागि साथीहरूले सम्झिनुहोस् नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98668 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सुनसहरीबाट सुमित्रा रोका मगर भन्नुभयो होइन? के छ सुमित्राजी सुनसहरीतिरको हालखबर? अनि यति बेला के गर्दै हुनुहुन्छ? तपाईँको आवाज अलि टावरले काम गरेको छैन क्या तपाईँको मोबाइलमा? हो तपाईँको अलि लाउड स्पिकर पनि गर्नु भएको रहेछ, पछाडिबाट च्यार आवाज पनि आइरहेको छ तपाईँ बोल्ने बेलामा होइन। ठिक छ, कार्यक्रममा आउनु भएको छ, साथीहरूलाई सम्झिनुहोस्। नमस्ते। टेलिफोन सम्पर्कमा सुमित्रा आउनु भएको थियो। अलि राम्रोसँग टावरले काम गर्ने ठाउँमा गएर बोलिदिनुहोस् हजुर, नत्र त गाह्रो हुन्छ हामीलाई। यति बेला अर्को साथी, नमस्कार हजुर।
1: हेलो दाइ, नमस्कार।
0: नमस्कार, को बोल्नुभयो कहाँबाट? उदयपुरबाट, नाम के भन्नुभयो? तपाईँको लाउड स्पिकर गर्नु भएको छ कि घरि आउने घरि नआउने भइरहेछ कि आवाज? मेरो आवाज यति तपाईँतिर, मेरो आवाज त तपाईँतिर त जाने भयो नि होइन? मेरो आवाज तपाईँतिर नगइकन त मेरो आवाज त सुन्दै पाउनुहुन्न त तपाईँले? त्यही भएर त लाउड स्पिकर नगर्नुहोस् अनि समस्याको समाधान हुन्छ भने त होइन। ल ठिक छ, हाम्रो प्राविधिक मित्रले त्यो स्पिकरको आवाज अलि सानो बनाउनु अनि त्यसपछि आवाज राम्रो आउँछ। हुन्छ, कार्यक्रममा आउनुभयो, अब आज कसले सम्झिनुहुन्छ? तपाईँको आवाज बुझिएन हजुर, है अहिलेको लागि बेला गरे है त। उहाँको आवाज घरि आउने घरि नआउने भयो होइन। 98668 39 40 आउनु होला, एउटा गीत राख्छौँ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। राम्रो फुल्दा फुल्ने नहुने भन्ने गीत राख्छौँ, गीतपछि फेरि आउँछौँ।

0: युगी प्रसारलाई फेरि पनि स्वागत छ। राम्रो फुल त फुल्नै नहुने राजन ठकुरी र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। र यति बेला साथी आउनु भएको छ 98644-1298 नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
1: म बागलुङदेखि सागर छेत्री।
0: सागर छेत्री, के छ सागर, हालखबर तपाईँको?
1: ठिकै छ हजुर, यता त।
0: अनि के गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ यति बेला?
1: कार्यक्रम सुन्ने, घाँस काट्दै गर्दै।
0: ए, कुन रेडियोबाट सुन्नुभयो बागलुङमा?
1: स्काई एफएमबाट
0: सुन्नुभयो होइन? होइन, त्यो तपाईँको आवाज लाउड स्पिकर बन्द गर्नुभयो भने सायद अलिक कम होला कि? ए, बन्दैछ होइन? हाम्रो प्रावीण मित्रले मिलाउनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ? ए, यो तिजामा आइनामै भन्ने गीत होइन? आइनामा हो आइनामा भन्ने गीत होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। कसले सम्झिनुहुन्छ नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। सागर छेत्री, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98-60-60-39-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? वर्षा घरती छेत्री बोल्नुभयो, सुनसारी गाउँपालिकाबाट होइन? के छ वर्षाजी, हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ वर्षाजी। आज एउटा गीत रोजाइमा परेको छ, कसले सम्झिनुहुन्छ? नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98-60-98-46-17-98 अर्का सहभागी। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो कहाँबाट?
2: म काशी अन्नपूर्ण 3 अमृत लाचन।
0: के छ अमृतजी खबर? हजुर, अलि घाम लागेको अवस्था आउँदा आउँदै सुहाँ गर्यो
2: हजुर,
0: रेडियो नै बन्द भयो।
2: रेडियो सुहाँ गर्यो, तपाईँ त्यो गीत बजिरहेको
0: थियो होइन,
2: त्यसपछि हामी खाएको अनि हान्नु पऱ्यो, अलिक गीत गर्न पाए पाउँदै नपाए अलि रेडियो भनी सुन्नु पऱ्यो
0: बन्दीपुरबाट मात्रै सुन्न पाइन्छ कि अरू रेडियोबाट पनि सुन्न पाइन्छ? के छ बन्दीपुर मात्रै, दमौली एफएम टिप्दैन? ए, अनि यता जननी एफएमबाट पनि बस्थ्यो क्या पोखराको, के छ? ए, टिप्दैन नि, लाज त। अब उसो भए यो बन्दीपुरमा त लाइन गयो होला अथवा के भयो होला होइन? लौ त, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब गीत त रोज्न पाउनु भएन, साथीहरूले सम्झिनुहोस्। नमस्ते, अब गीत राख्छौँ, आइनामा हो भन्ने गीत राख्छौँ, विष्णु माझीको पोर होइन प्रार सराईको गीत हो यो। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: आइनामा हो यो तिजैमा यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा 98-644-1792 यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक साइनो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति हुनुभएका 10 जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्जानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा साउन 21 गते आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्जानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो। नेपाल सरकार गृह मन्त्री स्तरको 2083 साउन 18 गतेको निर्णय अनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा 1 जना र नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको 2083 साउन 18 गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा 4 जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा 4 जना र प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा 1 जना गरी जम्मा 10 जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो। दर्जानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर दामोदर कण्डेल, प्राविधिक प्रहरी उपरीक्षकहरू इन्जिनियर अमरेन्द्र प्रसाद सिंह, रामबाबु राणा, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायब उपरीक्षकहरू इन्जिनियर निशा चौधरी, इन्जिनियर सञ्जीव दाहाल, इन्जिनियर रमेश कुमार शाह र इन्जिनियर अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मीन प्रसाद खत्री रहनु भएको छ। दर्जानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्जानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो। नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि गर्दै दैनिक सेवा प्रवाहलाई प्रभावकारी एवं शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका प्रहरी कार्यलाई छिटो छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नति सँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक श्रीवृद्धिमा थप योगदान पुर्याउन उहाँले निर्देशन दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू दिनानुदिन वृद्धि हुँदै गइरहेको सन्दर्भमा त्यस्ता अपराधहरूलाई सम्बोधन गर्न एवं बदलिँदो परिवेशलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी उच्च व्यावसायिकता प्रदर्शनका साथै थप उत्तरदायी भई उत्कृष्ट कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर दामोदर कण्डेलले प्रहरी संगठनको गरिमा, प्रतिष्ठा र संगठन प्रतिको विश्वासलाई अझ उच्च बनाउने कार्यमा सदैव इमान्दार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधि मैत्री र सेवामुखी रही आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: अपराध समाचार।
3: नेपाल प्रहरीले गत वैशाख 1 गतेदेखि असार मसान्तसम्म देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 8 जना, कोशी प्रदेशबाट 14 जना, मध्य प्रदेशबाट 11 जना, बागमती प्रदेशबाट 5 जना, गण्डकी प्रदेशबाट 18 जना, लुम्बिनी प्रदेशबाट 13 जना, कर्णाली प्रदेशबाट 10 जना र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरूबाट चाइनिज पिस्तोल 2 थान, पिस्तोल 2 थान, रिभल्भर 1 थान, कटुवा पिस्तोल 9 थान, भरुवा बन्दुक 41 थान, बन्दुक 9 थान र इयर गन 3 थान गरी जम्मा 67 थान हात हतियार बरामद भएको छ। साथै उनीहरूबाट चाइनिज पिस्तोलको गोली 4 राउन्ड, एसएलआरको गोली 263 राउन्ड, कटुवा पिस्तोलको गोली 14 राउन्ड र विभिन्न बन्दुकमा लाग्ने गोली 70 राउन्ड समेत बरामद भएको छ। अवैध हात हतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानूनी दायरामा ल्याई अपराध मुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सदैव क्रियाशील छ। अवैध हात हतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरि नै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ। अवैध हतियार कतै लुकाइरहेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ।
0: आफ्नै 50 वर्षीय हजुरबुवा कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको अभियोगमा सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका 1 बस्ने 23 वर्षीय निरबहादुर विश्वकर्मालाई साउन 19 गते प्रहरीले पक्राउ गरेको छ।
3: पिस्तोल एक थान र म्यागजिन एक थान सहित तीनजनालाई सिराहा जिल्ला लाहान नगरपालिका 22 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने 20 सर्वजित दास, 20 गुरुदेव दास र 19 सञ्जय दास रहेका छन्।
0: अवैध लागू औषध चरेस जस्तो देखिने पदार्थ करिब 20 किलोग्राम सहित दुईजनालाई चितवन जिल्ला इच्छा कामना गाउँपालिका 5 साउन 20 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला थाहा नगरपालिका 11 बस्ने 41 मोहन गोले र 39 भीमबहादुर स्याङतान रहेका छन्। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 2690 ट्याब्लेट र नाइट्राजेपाम 236 ट्याब्लेट सहित 12 जिल्ला निजगढ नगरपालिका 1 का 31 सुमन भण्डारीलाई काठमाडौँ दक्षिण काली नगरपालिका 5 साउन 18 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारागन समेत गरी कुल 1500 एम्पुल सहित नवलपरासी पश्चिम सरवाल गाउँपालिका 4 बस्ने 18 किशोर समेत दुईजनालाई सोही गाउँपालिका 6 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 1430 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 6 बस्ने 30 विकास दाहाल र इटहरी उपमहानगरपालिका 17 बस्ने 24 सागर कार्कीलाई सिन्धुली जिल्ला कमलामाई नगरपालिका 9 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 900 ट्याब्लेट र डाइक्लोमाइन 900 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 11 बस्ने 31 डिकेन्द्र लिम्बू र धनकुटा जिल्ला पाखरीवास नगरपालिका 5 बस्ने 20 प्रजुल राईलाई धरान उपमहानगरपालिका 11 साउन 18 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागू औषध इस्पास्म 240 ट्याब्लेट सहित कैलाली जिल्ला धनगढी उपमहानगरपालिका 12 बस्ने 19 बिर्ख बहादुर नेपालीलाई सोही उपमहानगरपालिका 3 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 90 ट्याब्लेट र इस्पास्म 150 ट्याब्लेट सहित सुर्खेत जिल्ला सिम्ता गाउँपालिका 6 बस्ने 22 कृष्ण लुहारलाई सोही ठाउँबाट साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अवैध लागू औषध गाँजा करिब 207 किलोग्राम सहित मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 13 बस्ने 48 कृष्ण लामालाई पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका 5 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ।
3: वैदेशिक रोजगारीको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 8,50,000 रुपैयाँ रकम ठगी गरेको अभियोगमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 11 44 नवराज भट्टलाई काठमाडौँ महानगरपालिका 31 साउन 17 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै एकजना पीडितबाट 7,00,000 रुपैयाँ रकम ठगी गरेको अभियोगमा धनुषा जिल्ला जनक नन्दिनी गाउँपालिका 26 रिजवान शेषलाई काठमाडौँ महानगरपालिका 31 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ।
0: कर्तव्य ज्यान मुद्दाका 3 फरार प्रतिवादीहरूलाई साउन 17 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला गोदावरी नगरपालिका 8 बस्ने 30 प्रदीप थापा मगर, 30 प्रवीण थापा मगर र 30 गोपिनी थापा मगर रहेका छन्। उनीहरू गोदावरी नगरपालिका 8 की एक युवतीको 2077 चैत 2 गते हत्या भएको घटनामा संलग्न रही फरार रहेका थिए।
3: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक साइनो।

0: ए बुढी सुन त, कसले हो ढोका ढकढक गरे जस्तो छ त?
1: कु आए होला र यति राति? हावाले गरे होला कि कराइरा भने?
2: आमा आमा
0: आमा आमा भन्दैछ त।
1: जानु त ढोका खोल्नु बुढा।
2: बुवा नमस्कार।
0: नमस्कार, मैले त बाबुलाई चिनिन नि।
2: ए म तपाईँको छोराको साथी हो के बुवा, पहिला पनि आउँथे त, म कस्तो नचिन्नु भएको भने?
1: खोइ मलाई पनि खासै याद भएन है बाबु। अनि यति राति कहाँबाट आयो त बाबु?
2: ए म त घर जान हिँडेको आन्टी, है बाइक नै बिग्रियो भने नजिक बनाउने ठाउँ पनि रहेनछ, रात पनि निकै पर्यो भने म त आज यतै बसौँ कि भनेर छिरेको आन्टी।
1: ए हो र, अब समस्या नै परेपछि त ठिकै छ नि त, लाओ न बाबु भित्रै आऊ।
0: ए बुढी, बाबुलाई खानाको व्यवस्था गर है, हाम्रै छोराको साथी रहेछन्, अब घर जान हिँडेको रे, समस्या परेछन् त, अब ल अब खाना बनाऊ।
2: पर्दैन बुवा पर्दैन, मलाई बरु एक गिलास पानी दिनुहोस् न आन्टी।
1: हाम्रो घरमा आएर कहाँ भोकै सुत्ने त बाबु, म पकाइहाल्छु नि त।
2: होइन होइन आन्टी, मैले अघि 5 बजेतिर टन्नै खाजा खाएको छु, भोक नै छैन अनि मलाई।
1: ल ल त्यसो भए पानी ल्याऊ न त बाबु।
2: म पनि बाहिर जान लागेको, आज इन्टरभ्यू थियो, पास पनि भएँ, भिजा लाग्यो मेरो, अनि घरमा खुसी बाँध्न हिँडेको, बाइकले धोका दियो हेर्नु न।
1: ठिकै छ नि त, यो पनि बाबुको घर जस्तै त हो नि, हामीलाई पनि छोरा आएको जस्तै भयो बाबु। ल धेरै धेरै बधाई छ।
0: ल बाबु बधाई छ है हाम्रो तर्फबाट। अनि कुन देशको भिजा लाग्यो नि बाबु?
2: मेरो फिनल्यान्डको हो बुवा।
0: ल गजब भएछ है।
1: निन्द्रा लाग्यो होला, यही कोठामा सुत्नु है बाबु, हामी पनि सुत्न गयौँ।
2: हुन्छ आन्टी, ल हजुरहरू पनि सुत्नुहोस्, भइसक्यो, मैले गर्दा झन् दुःख भयो है हजुरहरूलाई।
1: छैन छैन, केही दुःख भएको छैन।

0: ए बुढी बुढी उठ्ने होइन भने उज्यालो भइसक्यो त।
1: उठ्छु अब, कस्तो जिउ गल्या गल्या जस्तो पो भएको छ त, आज के भएछ होला?
0: गर्मीले होला, त्यो बाबु बेलुका भोकै सुत्यो, चिया सिया पनि दिनु पर्यो।
1: उठे क्या उठे। ए बुढा, त्यो बाबु त छैन त यहाँ त, हामी नउठ्दै गए कि क्या हो?
0: गए पनि नभनी किन जान्थ्यो होला र, बाहिरतिर हेर त।
1: बुढा यहाँ हेर्नु त, दराज त खुल्लै छ त, लैर यहाँको त्यो चाँदीको कलश पनि छैन, चोर बस्यो कि क्या हो? हेतेरी के भयो यस्तो?
0: होइन के भन्छ नि,
1: के भन्नु, हेर्नुहोस् न सबै लगेछ, लौ न मेरो गहना पनि छैन।
0: होइन कसले लग्यो त, कतै त्यो केटाको काम त होइन भने?
1: मलाई त शङ्का पो लाग्यो, चोरेर राति नै भाग्यो कि क्या हो त्यो?
2: होइन के गन्ठन मन्ठन गर्दैछौ, बिहान बिहानै बुढा बुढी के को हल्ला हो यो?
0: के हुनु काका, घरमा चोरी भएछ नि हाम्रो,
2: लौ बर्बाद भएछ त, अनि प्रहरीलाई खबर गरौ त, के को आफै हल्ला गर्दै बसिछौ, खुर्कै प्रहरीलाई खबर गर।
1: खबर गरेको छैन नि, भर्खर त थाहा पाइयो काका।
2: ल हेर छिटो फोन गरिहाल।
1: हुन्छ काका हुन्छ, अब गरिहाल्छौ।
0: सही साहब, यसरी छोराको साथी हुँ भनेर साइनो लगाएर बास माग्यो, हामीले त होला त नि भनेर विश्वास गरेर बास दियौँ, हामी सुतेपछि सबै चोरेर कुन बेला भएछ भएछ हेर्नु न।
3: हेर्नुहोस् त, एकदमै गतिलो बाहना बनाएर चोरेछ त दाई त्यसले त, पक्कै पनि त्यो तपाईँको घरको पृष्ठभूमि थाहा पाएको मान्छे हुनुपर्छ।
0: त्यही त सही साहब, नसोचेको घटना पो भयो त, त्यसले यस्तो गर्छ भन्ने थाहा पाएको भयो त त्यसलाई यहाँ बस्नै दिन्थेनौँ नि हामीले।
3: अब हेर्नुहोस् है, घटना भइसकेपछि पछुताउनु बाहेक अरू कुनै उपाय हुँदैन, त्यसैले यस्ता घटना हुनु भन्दा पहिला नै हामी एकदमै चनाखो बन्नु पर्छ।
0: चनाखो त के चनाखो बन्नु हजुर, कस्तो चनाखो बन्नु भएको कुन्नी?
3: सुन्नुहोस् है, अपराधिक मानसिकता भएका मान्छेले अनेक बहाना बनाएर चोरी लुटपाट गर्छन्, त्यसैले यी अपरिचित मान्छेले दिएको खानेकुरा खानु भएन अनि रातको समयमा कुनै पनि व्यक्ति विभिन्न बहानामा घरभित्र पस्न खोज्छ भने एकदमै सचेत हुनुपर्छ, अनि घरमा सिसिटिभी जडान गर्ने, बहुमूल्य गहना तथा नगद सुरक्षित तरिकाले राख्ने, घरमै राख्नु पर्यो भने नत्र ब्याङ्कमा लगेर लकरमा राख्ने, र कुनै पनि शङ्का लागेमा छिमेकी वा प्रहरीलाई तुरुन्तै खबर गर्नुपर्छ।
0: त्यही त सही साहब, अबदेखि त म सचेत हुन्छु, एकछिनको सानो गल्तीले गर्दा मेरो जीवनभरिको कमाई लगिदियो नि त्यो फटाले। सही साहब, त्यसलाई त जसरी पनि पक्राउ गर्नु पर्यो।
3: हुन्छ, अब तपाईँले चाहिँ के चोरी भयो भनेर सबै खुलाएर अनि त्यो चोरी गर्ने मान्छेको हुलिया सहितको एउटा निवेदन दिनुहोस्, त्यसपछि चाहिँ के गर्नुपर्छ हामी गर्छौँ।
0: हुन्छ सही साहब, जसरी पनि पक्राउ गर्नु होला त्यसलाई।
4: तपाईँ दिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक साइनो। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, रिता तिमल सिन्हा र दीपक राज विश्वकर्मा।
5: हवस् त, यिनै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहर नाथ योगी, प्राविधिक मित्र सुलोचना बज्राचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
6: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
9: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
8: 98058000700,
9: 98460403044।
10: Thank you.
8: संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
10: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
8: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
10: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
8: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
10: वरपर पानी जम्न नदिनुहोस्।
8: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
10: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
8: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
10: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
12: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
12: व्यास्तिन प्रशासन चोक दमौली।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012, 056525013।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन-कुन विषयमा नि?
1: चार वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 1438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
1: 98563434।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
5: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्,
2: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्,
5: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्,
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्,
5: वरपर पानी जम्न नदिनुहोस्,
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
5: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
5: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 मा पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 1438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
1: 98563434।
7: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
8: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
7: कुन कुन विषयमा नि?
8: 4 वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
7: कक्षा कहिलेदेखि छ?
8: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
9: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज ब्यास 4 दमौली।
10: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
0: सम्पर्क 9846-41-633, 9917-15-098, 9464-0-33-85।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router, Nokia Beacon 1.1 mesh router और net TV set-top box. मात्र रूप 12 से प्रति महीना में. सर्तहरू लागू होने चं. छिटो बने गई Willing.
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमोली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
4: समिच्यो चौदह के में बोधे लोटी पर दीरो बैंगने विवरण पी विषय मुई खातरी खै हमरो
5: खै खै बहु कोई लोटरी भर दिलवा
6: आंगी समिच्यो लोटरी पर दिउ छामताई गुदी
5: भर दी आ भर दिवा लोटरी खले पर दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै विषय खै मै विश्वास आलन होने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठग दिब दे क्या बचेन।
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
9: सिद्धार्थ बैंक संबंध सधैं भरिलाई।
10: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
11: डेंगूबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्।
10: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
11: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
10: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
11: वरपर पानी जम्न नदिनुहोस्।
10: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू
11: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
10: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
11: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843-38-290, 9111-51-760।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 63444, 98563 66656।

0: वर्ल्डिंग को फेस्टिविटी ऑफर अब पाउन होस एक वर्ष को 200 Mbps इंटरनेशनल नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट टॉप बॉक्स मात्र रूप 1200 प्रति महीना में सर्तहरु लागू होने चाहिए छिटो बने गई वर्ल्डिंग
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
3: It's a goal!
4: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 58 00 700,
0: 98 460 40 344।
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
3: It's a goal!
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाउ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
0: 98 460 40 300।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665-63-715 र 9841-12-07-40।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: ninety four point two, the Mowgli FM, समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायौ?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 2719।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
3: व्यास 11 मुसे खोला, 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 98164-66-86,
7: 98560-43-234।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा व्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।
9: It's a goal!
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन
9: हिमस्टार फर अ कम्प्लिट होम
10: पनि सकियो अब कुन कलेज रोज्ने होला
11: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो
10: कुन कुन विषयमा नि
11: चार वर्षे बिबिएस बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ
10: कक्षा कहिलेदेखि छ
11: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ
12: उत्कृष्ट नतिजा गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई पराशर कलेज व्यास 4 दमौली
13: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्
12: पराशर कलेज

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444, 98560 60656।

0: उन्नत जातका फूल तथा फलफूलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफूलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फूलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोपराइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805641437।
0: व्यास 3 प्रशासन चोक दमौली।

0: पानी धुनु पाए नि यी भित्रै पा तोई नपाएर भिखारीको अनुहार पनि जबरजीसित लभ गरी हिँडिस अब
1: पठाइदिनु
0: त्यसको बादै भूकम्प आयो क्या
2: भित्र भन्छु त

मैले जसले अङ्ग्रेजी जानेर छ भनेपछि मेरो छोरीलाई रुखमुनि लगाएर पनि पाल्छ हो घाँस, तर यो भातीले मेरो छोरीलाई माया गर्छ भन्ने के प्रमाण? उल्टी उल्टी आयो भनेपछि त उल्टी काम गर्नु पर्यो नि यो भगवान् के देखाइदियो तिमीले? मेरो इज्जतलाई बाघमा सिमेन्टमा मिसाउ बाबु, हातले नगर्छ रे।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9556043234।
6: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9413383290, 9111751760।

0: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
1: ए छुटुन्द्रा अनुहार पर्यो भाते, संसारमा तैँले कुनै केटी पाइनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन यार।
1: मेरो छोरीलाई रिङ्गट लाग्यो नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। त मरिस आज, त मरिस, त मरिस।
0: रिङ्गट लागेको छ भनेदेखि

कति उसको मात्र छोरी भाई कस्तो शान्ति हो आखिर एउटा जय खोजेर जसरी दिनु पर्ने भएपछि त यसले केटो हेरेर मैले दिए भइहाल्यो नि त

0: वर्का साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: संसद बैठकमा अब कालो चस्मा प्रतिबन्ध। मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो। कंग्रेस विवाद अब पूर्ण इजलासमा। 26 गते आउँदै देउवा। निगमसँग ग्यास भण्डारण नहुँदा सधैं अभाव। 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको फेरियो सरकारी विद्यालयको मुहार शीर्षकको शुभ समाचार।
2: सप्तरीको सुरुङ गंगा नगरपालिका स्थित एक सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय मौलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकी एक उत्कृष्ट विद्यालयका रूपमा स्थापित गरेको छ। विद्यालय प्रवेश गर्ने बित्तिकै सफा, हरियालीयुक्त र व्यवस्थित वातावरणले आगन्तुकलाई पनि आकर्षित गर्छ। विद्यालयले अभिभावक, शिक्षक तथा विद्यार्थीका लागि छुट्टा छुट्टै आचार संहिता लागू गरेको छ भने सूचना प्रवाहलाई व्यवस्थित बनाउन सूचना अधिकारी समेत तोकेको छ। अतिरिक्त क्रियाकलाप, वातावरण संरक्षण तथा सरसफाई, खेलकुद र दिवा खाजा व्यवस्थापनका लागि अलग अलग समिति गठन र दिवा खाजाको व्यवस्था गरिएको छ, जसले विद्यालय सञ्चालनलाई थप व्यवस्थित बनाएको छ। विद्यालयमा हाल बाल विकासदेखि कक्षा 7 अध्ययन अध्यापन हुँदै आएको छ। कक्षा 3 अंग्रेजी माध्यममा पढाइ सञ्चालन भइरहेको विद्यालयका प्राध्यापक सुनिल कुमार चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल विद्यालयमा 217 विद्यार्थी अध्ययनरत छन् भने 7 शिक्षकले अध्यापन गराइरहनु भएको छ। सेभ दि चिल्ड्रेनको सहयोग र सबल नेपालको साझेदारी तथा सुरुङ्गा नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रमले विद्यालयको रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा अबदेखि संसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने निर्णय गर्नुभएको हो। सभामुख अर्यालले कालो चस्मा लगाउन नपाइने बारे आफ्नो दलका सांसदहरूलाई समयमै जानकारी दिन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गर्नुभएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गरेका छन्। कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको उल्लेख गर्दै भन्नुभयो, कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन, यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला भनेर सभामुखले भन्नुभएको छ। अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने नियम प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि लागू हुनुपर्ने जिकिर गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नु भएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नु पर्यो हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनुहोस् भन्छौं। त्यसपछि सभामुख करियालले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारलाई कालो चस्मा लगाउन नपाइने नियमबारे सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो। संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको जानकारी दिँदै सचेतक परियारले भन्नुभयो, संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको थियो। त्यस्तै प्रतिनिधि सभाको संसदीय क्यालेण्डर आएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेण्डर सार्वजनिक गरिएको हो। क्यालेण्डर अनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन्। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ, जहाँ शून्य समय विशेष समय चलाउने भनिएको छ। अर्को बैठक साउन 25 गते बस्नेछ, जहाँ शून्य समय शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिनेछ। संसद बैठकमा अब कालो चस्मा लगाउन प्रतिबन्ध शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
1: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नागरिक दैनिकमा कंग्रेस विवाद अब पुनः इजलासमा शीर्षकमा खबर छापिएको छ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झिएको छ। गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकता विवाद फेरि बल्झिएको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाखमा विशेष महाधिवेशनबाट चुनिएको गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कंग्रेस भएको निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सोही निर्णयमाथि पुनरावलोकन माग सहित निवेदन परेको हो। विशेष महाधिवेशनलाई लिएर औपचारिक विभाजनको संघारमा कंग्रेस पुगेका बेला सर्वोच्चले आधिकारिकता विवाद सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न अनुमति निश्चा दिएको हो। सर्वोच्च अदालतको वैशाखको निर्णयपछि देउवा पक्षका नेताहरूले पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको प्रतिक्रिया दिएका थिए। सोही अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति देउवा, कार्यवाहक सभापति खड्का सहितका नेताले निर्णय पुनरावलोकन मागसहित निवेदन दिएका थिए। निवेदनमा यसअघिको फैसलामा प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन नभएको केन्द्रीय कार्य समिति बाहेक अन्य तवरबाट महाधिवेशन डाक्ने गरी भएको निर्णय कानूनी रूपमा शून्य हुने जिकिर गर्दै 2059 कंग्रेस विभाजन हुँदा निर्वाचन आयोगले लिएको निर्णयको दृष्टान्त समेत पेश गरिएको थियो। पार्टीविहीन अवस्थामा पुगेका तत्कालीन संस्थापन पक्षको पुनरावलोकन निवेदनलाई सुनवाईका लागि निशा प्रदान गर्ने बिहिबारको आदेशले केही राहत प्रदान गरेको छ। कंग्रेस विवादको यो नै अन्तिम कानूनी लड़ाई हुनेछ। पुनरावलोकनका लागि निशा प्रदान गर्ने निर्णयमा संलग्न 3 र यस अघिको निर्णय सुनाउन इजलासमा संलग्न 2 न्यायाधीश आगामी इजलासमा बस्न पाउने छैनन्। अब 3 न्यायाधीशको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमा सुनवाई हुनेछ। कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: नेपाल सरकारले चालू आर्थिक वर्ष 2083-84 को साउन महिनादेखि लागू हुने गरी राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै वृद्धि भएको नयाँ तलब, ग्रेड र प्रोत्साहन भत्ताको विवरण पठाएको छ। सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि तलब वृद्धि भएको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड सहित 74 1958 रुपियाँ पुगेको छ। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको शुरूको तलब मान 53,611 रुपियाँमा थप 8 ग्रेडको 1,787 रुपियाँ गरी जम्मा तलब 67,907 रुपियाँ पुगेको छ। त्यसै गरी माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको शुरूको तलब मान 48,058 रुपियाँ 8 ग्रेडको 1,602 रुपियाँ सहित जम्मा तलब 60,874 रुपियाँ पुगेको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको शुरूको तलबमान 50,448 रुपियाँ रहेकोमा 8 ग्रेडको 1,682 रुपियाँ सहित जम्मा तलब 63,904 रुपियाँ पुगेको छ। त्यस्तै नयाँ विवरण अनुसार निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको कुल तलब 90,594 रुपियाँ पुगेको छ। मुख्य सचिवको शुरूको तलब स्केल 84,932 रुपियाँ कायम गरिएको छ र त्यसमा दुई ग्रेडसम्मको रकम जोडिएर सो तलब पुगेको हो। त्यस्तै विशिष्ट श्रेणीका सचिवहरूको कुल तलब 84,576 रुपियाँ पुगेको छ भने शुरूको तलबमान 79,290 रुपियाँ तोकिएको छ। अवकाश प्राप्त अतिरिक्त सचिवहरूले पेन्सन प्रयोजनका लागि भने 66,539 रुपियाँ प्राप्त गर्नेछन्। नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाको 12 तहका अधिकृत र संसद सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरहने हुने मन्त्रालयले स्पष्ट पारेको छ। अन्य तहका निजामती कर्मचारीहरूको तलबमान पनि सोही अनुपातमा बढाइएको छ। नयाँ तलबमान सार्वजनिक, मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
1: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतको नाकाबन्दी होस् या पश्चिम एसियाको द्वन्द, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ। नेपालमा आयल निगम एनओसीसँग भण्डारण स्थल नहुँदा सामान्य अवरोध हुनासाथ बजारमा उपभोक्ताले ग्यासमा शास्ति भोग्दै आएका छन्। आयल निगमसँग हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण भए पनि खाना पकाउने ग्यास एलपीजीको भण्डारण छैन। निगमले पीडीओ प्रोडक्ट डेलिभरी अर्डर जारी गरेपछि ग्यास उद्योगीले इण्डियन आयल कर्पोरेशन आईओसीबाट एलपीजीको लिक्विड ल्याएर सिलिण्डरमा रिफिलिङ गरेर बिक्री गर्दै आएका छन्। निगमसँग एलपीजीको भण्डारण नहुँदा बजारमा माग बढ़ेका बेला आवश्यकता अनुसार आपूर्ति गर्न नसकिएको सम्बन्धित अधिकारीहरू स्वीकार गर्छन्। अहिले उद्योगीले आईओसीबाट ल्याएको ग्यास आफ्नै उद्योगमा सीमित परिमाणमा भण्डारण गरी बजारमा पठाउने व्यवस्था रहेकाले आपूर्तिमा सामान्य अवरोध आउँदा पनि उपभोक्ताले अभावको सामना गर्नु परेको छ। निगमसँग पर्याप्त भण्डारण क्षमता भएको भए माग अनुसार ग्यास उपलब्ध गराएर बजारलाई सहज बनाउन सकिन्थ्यो। एलपीजीको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि निगमसँग आफ्नै भण्डारण स्थल आवश्यक रहेको नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक इन्जिनियर उमेश प्रसाद थानी बताउनुहुन्छ। निगमसँग पर्याप्त मौजदात ग्यास हुने हो भने बजारमा माग बढ़ेका बेला अतिरिक्त आपूर्ति गरेर अभाव हटाउन सकिन्छ। उहाँले भन्नुभयो, त्यसका लागि निगमले आधुनिक भण्डारण स्थल निर्माण गर्नुपर्छ। अहिले मुलुकमा 59 ग्यास उद्योग छन्। नेपाल एलपीजी ग्यास उद्योग संघका अनुसार ती उद्योगसँग 11,000 मेट्रिक टन भण्डारण क्षमता छ, तर उद्योगीहरूले लगानी गरेर ग्यास भण्डारण गरेर राख्दैनन्।
2: नाटुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले मुलुकभरि 8 सुरुङ मार्ग निर्माण भइरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययनका क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाली अध्ययनका लागि 67,01,00,000 रुपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले मुलुकमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियरले अहिले मुलुकभरि प्रस्तावित 23